0: The property registration will be completed in the coming months. After that, I will receive possession of the house. This is a very good scheme as it is helping poor people get access to housing.
1: Ayushman Bharat Pradhan Mantri Jan Arogya Yojana has enabled 43.52 crore health cards, expanding access to health care protection. While Pradhan Mantri Bharatiya Jan Aushadhi Pariyojana scheme is providing quality generic medicines at 50 to 80% lower prices through Jan Aushadhi Kendras. Talking to Akashwani News, Brahmdev of Bihar said that the medicines at these Kendras are available at very affordable price than the market.
2: My name is Brahmdev Malhaka. I am from Muzaffarnagar district in Bihar. I have been purchasing medicines from here for about a year. The medicines are available at affordable prices. The doctor advised us to buy medicines from Jan Aushadhi and we followed that advice and regularly purchase our medicines from here. If we want to buy the same medicines from outside, they are much more expensive. This government initiative helps solve the problems of the poor people.
1: The Pradhan Mantri Mudra Yojana, launched in 2015, has also evolved into a powerful instrument of empowerment. Under the scheme, 40 lakh crore rupees of loans have been disbursed to the beneficiaries so far. As incomes rise and opportunities expand, India's middle class is actively driving the nation's growth, ambition and future prosperity. Anand Kumar, Akashwani News, Delhi.
3: Prime Minister Narendra Modi has congratulated Mette Frederiksen on assuming office as the Prime Minister of Denmark for a remarkable third consecutive term. In a social media post, Mr. Modi said India and Denmark share an enduring partnership founded on mutual trust, shared values and a common commitment to a sustainable future. The Prime Minister said he is looking forward to working closely with Mr. Frederiksen to further strengthen the India-Denmark Green Strategic Partnership and take the cooperation to new heights for the benefit of the people of both countries. United States Ambassador to India Sergio Gore has said 99% of the proposed India-US interim trade agreement has been finalized and both sides are working to resolve the remaining issues. Speaking at the Citi 2026 India conference in Mumbai today, Mr. Gore expressed confidence that the agreement could be concluded within the next few weeks. The Iran conflict has entered a severe new phase of escalation as Iranian ballistic missiles and drones struck U.S. military bases across Kuwait and Bahrain in the early hours today. A drone strike broke through Kuwait's air defenses and hit the main passenger terminal at Kuwait International Airport, killing one Indian national and injuring 63 others. Injuries ranged from blast wounds and amputations to head trauma and cerebral hemorrhages. The Indian Embassy in Kuwait confirmed the death of one of its nationals in the attack, expressing its deepest condolences to the bereaved family and saying the mission is closely coordinating with Kuwaiti authorities to provide all possible support. The Intermeteorological Department has issued an orange warning for heavy rainfall over Kerala and Mahe tomorrow. Heavy rainfall is also expected over Uttarakhand, parts of northeastern India, West Bengal, Karnataka, Konkan, Goa, Tamil Nadu, Puducherry, Karaikal, Andaman and Nicobar Islands and Lakshadweep during the next 2 days. In badminton, India's Ayush Shetty advanced to the second round of the Indonesia Open Super 1000 with a comeback win over China's Wang Hongyang, 8-21, 22-20, 21-15. India also secured a mixed doubles victory as Rohan Kapoor and Rutvika Gadde defeated Chinese Taipei Xiang, Po Huan and Hu Lingfang. And now before we end the bulletin, the headlines once again. Union Cabinet approves 10,000 crore rupee ATF price stabilization fund to support Indian Airlines. Also gives nod to National Capital Region Planning Board for old trucks and buses replacement in Delhi NCR area. Expelled TMC MLA Ritubrata Banerjee appointed as leader of opposition in West Bengal and West Bengal Legislative Assembly. Congress leader D.K. Shivakumar sworn in as 25th Chief Minister of Karnataka. Dr. G. Parmeshwar becomes Deputy Chief Minister, while 12 legislators also take oath as cabinet ministers. Massive fire in Malviyanagar in Delhi claims 21 lives. And in badminton, India's Ayush Shetty enters second round of Indonesia Open Super 1000. That is all in the news at 9. Good night. expelled TMC MLA Rituprata Banerjee, appointed as leader of opposition in West Bengal and West Bengal Legislative Assembly. Congress leader D.K. Shivakumar sworn in as 25th Chief Minister of Karnataka. Dr. G. Parameshwar becomes Deputy Chief Minister, while 12 legislators also take oath as cabinet ministers. Massive fire in Malviya Nagar in Delhi claims 21 lives. And in badminton, India's Ayush Shetty enters second round of Indonesia Open Super 1000. That is all in the news at 9. Good night.
4: आदाब, ये आकाशवाणी है, खबरों के साथ मैं आसिया मेमुना। मरकजी काबीना ने भारतीय एयरलाइन कंपनियों की मदद के लिए एटीएफ की कीमतों को मुस्तहकम करने की खातिर 10,000 करोड़ रुपए की मंजूरी दी है। उसने दिल्ली एनसीआर इलाके में पुराने ट्रकों और बसों को बदलने की खातिर कौमी राजधानी खित्ता मनसूबाबंदी बोर्ड को भी मंजूरी दी है। पार्टी से निकाले गए तृणमूल कांग्रेस के रुकन असेंबली रीता ब्रता बनर्जी को मगरबी बंगाल कानून साज असेंबली में अपोजिशन का रहनुमा मुकर्रर किया गया है। कांग्रेस के लीडर डी के शिव कुमार ने कर्नाटक के 25वें वजीर आला की हैसियत से हलफ ले लिया है। डॉ जी परमेश्वर नायब वजीर आला बने हैं, जबकि 12 लेजिस्लेचर ने काबीनी वजरा की हैसियत से भी हलफ लिया है। दिल्ली के मालवीय नगर इलाके में आग लगने के एक बड़े हादसे में 21 अफराद की जान चली गई है। पुलिस ने गैर इरादतन कत्ल के इल्जाम के तहत FIR दर्ज की है। मौसमियात के महकमे ने कल केरलम और माहे में बहुत शदीद बारिश की वार्निंग जारी की है। और बैडमिंटन में भारत के आयुष शेट्टी चीन के वैंग होंग यांग को हराकर इंडोनेशिया ओपन सुपर 1000 के दूसरे राउंड में पहुंच गए हैं। अब खबरें तफसील से। मरकजी काबीना ने तेल मार्केटिंग कंपनियों के लिए एक मरतबा दी जाने वाली बजट इमदाद के तहत 10,000 करोड़ रुपए की रकम को मंजूरी दे दी है। इसका मकसद भारतीय एयरलाइन कंपनियों को उनकी घरेलू और बैन अलाकवामी परवाजों के लिए हवाई जहाज में इस्तेमाल होने वाले ईंधन की कीमतों को मुस्तहकम रखने में मदद फराहम करना है। मगरबी एशिया कशीदगी के सबब ईंधन की कीमत में पैदा होने वाले गैर मामूली अदम इस्तेहकाम के दौरान ये मदद एयरलाइन कंपनियों को ATF की कीमतों को मुस्तहकम करने में मदद की खातिर फराहम की जाएगी। नई दिल्ली में मीडिया को तफसील बताते हुए इत्तलातो नशरियात के वजीर अश्वनी वैष्णव ने कहा कि ये अपने आप में काफी फंड है जो भारतीय तैयारा बरदार कंपनियों को हवाई जहाज में इस्तेमाल होने वाले ईंधन की कीमतों को मुस्तहकम रखने में मदद फराहम करेगा।
5: ATF प्राइस स्टेबिलाईजेशन फंड में एक सेल्फ सस्टेनिंग रिवॉल्विंग फंड बनाया गया। ATF प्राइस फॉर द एयरलाइन कैरियर्स हु वांट टू पार्टिसिपेट इन दिस, उनको एक स्टेबल ATF प्राइस अभी करंट क्राइसिस के दौरान मिलेगा। इससे हमारे एंटायर एविएशन सेक्टर में करीब 70 लाख से अधिक जो जॉब्स हैं, जिनके ऊपर इम्पैक्ट पड़ना आरंभ होने लगा था बिकॉज ऑफ द स्ट्रेस इन द सेक्टर, वो इससे सिग्निफिकेंटली मिटिगेट होगा।
4: मरकजी काबीना ने 9,585 करोड़ रुपए की माली अखराजात के साथ दिल्ली एनसीआर इलाके में पुराने ट्रकों और बसों को तब्दील करने की खातिर कौमी राजधानी खित्ते से मुतालिक मंसूबा बंदी बोर्ड की मदद के लिए एक स्कीम को भी मंजूरी दी है।
6: दिल्ली के पॉल्यूशन को रोकने के लिए लगातार कई स्टेप्स लिए जा रहे हैं। उन स्टेप्स में एक बहुत बड़ा निर्णय लिया गया कि जो 40% कंट्रीब्यूशन है पार्टिकुलेट मटेरियल का, वो ट्रांसपोर्टेशन सेक्टर के कारण आता है। और उस ट्रांसपोर्टेशन में जो सबसे बड़ा कंट्रीब्यूटर है हैवी ट्रक्स और बसेस, पुरानी ट्रकों और बसों को रिप्लेस करने का इसमें फैसला लिया गया।
4: इक्तिसादी उमूर से मुतालिक काबीना कमेटी ने ओडिशा के रामेश्वर से पारादीप तक एक नई साहिली शाहरा की तामीर की भी मंजूरी दी है, जिसकी कुल लंबाई 163 किलोमीटर से ज्यादा है। मगरबी बंगाल में अहम सियासी वाक़े के तहत रीता ब्रता बनर्जी को मगरबी बंगाल कानून साज असेंबली में अपोजिशन का लीडर मुकर्रर किया गया है। तृणमूल कांग्रेस के लेजिस्लेचर के एक बागी ग्रुप को एक अलहदा कानून साज पार्टी के तौर पर असेंबली के स्पीकर की जानिब से तस्लीम किए जाने के बाद ये तकरीरी सामने आई है। पेश है एक रिपोर्ट।
7: रीता ब्रता, जो CPIM के राज्यसभा के साबिक रुकन पार्लियामेंट हैं, وہ بعد میں ترنمول کانگریس میں شامل ہوئے اور انہیں تقریباً 60 ارکان اسمبلی کی حمایت حاصل ہے جو پارٹی مخالف سرگرمیوں کے قانون کے تحت ضروری دو تہائی سے زیادہ ہے۔ ممتا بینرجی کے گروپ نے اس سے پہلے شوبھن دیو چٹوپادھیائی کو اپوزیشن کا لیڈر نامزد کیا تھا۔ اسپیکر سے میٹنگ کے بعد نامہ نگاروں سے بات کرتے ہوئے ریتبرتا بندوپادھیائی نے دعویٰ کیا ہے کہ باغی لیجسلیچرز نے اب ایوان میں حقیقی اور اصل اپوزیشن تشکیل دی ہے۔ انہوں نے کہا کہ ان کا گروپ ایک تعمیری اپوزیشن کا کردار ادا کرے گا اور جب ضرورت ہوگی حکومت کی حمایت کرے گا، لیکن جن پالیسیوں کی وہ مخالفت کرے گا ان پر ثابت قدم رہے گا۔ ترنمول کانگریس کے درمیان شدید سیاسی بحران کے تحت یہ واقعہ سامنے آیا ہے جسے حالیہ اسمبلی انتخابات کے بعد اندرونی بغاوت کا سامنا ہے۔ پارٹی نے اس سے پہلے ارکان اسمبلی ریتبرتا بندوپادھیائے اور سندیپن ساہا کو مبینہ طور پر پارٹی مخالف سرگرمیوں کی بنا پر پارٹی سے نکال دیا تھا۔ سیاسی ماہرین اس واقعے کو جب سے وہ اقتدار میں آئی ہیں اس وقت سے ممتا بینرجی کی قیادت کے لیے سب سے بڑا چیلنج قرار دے رہے ہیں۔ کولکتہ سے سندیپن داس گپتا کی رپورٹ کے ساتھ اردو خبروں کے لیے ارجمند علی خان۔
4: کرناٹک میں کانگریس کے سینئر لیڈر ڈی کے شیو کمار کو ریاست کے 25ویں وزیر اعلیٰ کے طور پر حلف دلایا گیا ہے۔ گورنر تھاور چند گہلوت نے انہیں عہدے کا حلف دلایا۔ ڈاکٹر بی پرمیشور، جنہوں نے سدھا رمیا کابینہ میں داخلی امور کے فرائض انجام دیے تھے، انہیں نائب وزیر اعلیٰ کے طور پر حلف دلایا گیا۔ 12 قانون سازوں نے بھی کابینہ وزراء کے طور پر حلف لیا۔ وزیر اعظم نریندر مودی نے ڈی کے شیو کمار کو وزیر اعلیٰ کے طور پر حلف دلائے جانے پر مبارکباد دی۔ ایک سوشل میڈیا پوسٹ میں جناب مودی نے ان کی مدت کار کے لیے نیک خواہشات کا اظہار کیا۔ آج صبح مالویہ نگر کے ایک ہوٹل میں بھیانک آگ لگنے کے واقعے میں غیر ملکی شہریوں سمیت 21 افراد ہلاک ہو گئے، جبکہ 40 دیگر کو بچا لیا گیا۔ جنوبی دلی کے ڈی سی پی اننت متل نے کہا کہ آگ پر قابو پا لیا گیا ہے اور زخمیوں کو علاج کے لیے نزدیکی اسپتالوں میں پہنچا دیا گیا ہے۔ ابھی 26 افراد زیر علاج ہیں۔ 10 پولیس اہلکاروں کو بھی آگ میں پھنسے ہوئے افراد کو بچانے کی کاروائی کے دوران سانس لینے میں دشواری کے سبب اسپتال میں داخل کرایا گیا۔ دلی پولیس نے غیر ارادتاً قتل کے الزام کے تحت ایف آئی آر درج کی ہے۔ پیش ہے ایک رپورٹ۔
8: دلی پولیس نے جنوبی دلی کے مالویہ نگر علاقے میں ایک ہوٹل میں بھیانک آگ لگنے کے واقعے میں غیر ارادتاً قتل کے الزامات کے تحت ایف آئی آر درج کی ہے۔ اس سانحے میں کم سے کم 21 افراد ہلاک ہو گئے۔ دلی میونسپل کارپوریشن نے واقعے کی چھان بین کا حکم جاری کیا ہے۔ دلی کے لیفٹیننٹ گورنر ترنجیت سنگھ سندھو نے کہا ہے کہ ڈی ایم، ڈی سی پی اور ایم سی ڈی کے ڈپٹی کمشنر کی مشترکہ قیادت میں کل سے ایک ماہ کے دوران آگ لگنے کی روک تھام پر عمل آوری سے متعلق معائنے، آڈیٹس اور عدم تعمیل کی صورت میں سیلنگ کی کارروائی کرنے کے لیے ہوٹلز، گیسٹ ہاؤسوں، نرسنگ ہومز، کوچنگ سینٹرز اور دیگر مراکز کے معائنے کی مہم شروع کی جائے گی۔ دلی سے انوپم مشرا کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں تنویر۔
4: صدر جمہوریہ دروپدی مرمو، نائب صدر سی پی رادھا کرشنن، وزیر اعظم نریندر مودی اور مرکزی وزیر داخلہ امت شاہ نے آگ لگنے کے سانحے میں ہوئے جانی نقصان پر رنجو افسوس کا اظہار کیا ہے۔ چھتیس گڑھ میں شہری بلدیاتی اداروں کے انتخابات کے ووٹوں کی گنتی کل ہوگی۔ 3 مرحلوں میں ہوئے پنچایتی انتخابات کے نتیجے کا اعلان بھی کل ہی ہوگا۔ شہری بلدیاتی اداروں کے عام اور ضمنی انتخابات اور 3 مرحلوں میں ہوئے پنچایتی انتخابات پچھلے پیر کو ہوئے تھے۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ وزیر اعظم نریندر مودی کی گزشتہ 12 سال کے دوران دور اندیش قیادت میں سب کا ساتھ، سب کا وکاس، سب کا وشواس اور سب کا پریاس کے منتر کے تحت بھارت میں خاطر خواہ تبدیلی آئی ہے۔ اس مدت کے دوران مودی سرکار نے غریبوں، کسانوں، خواتین اور جوانوں کے فلاح و بہبود اور انہیں با اختیار بنانے کے لیے کئی اہم اقدامات کیے ہیں۔ آکاشوانی نیوز گزشتہ 12 برسوں کے دوران اہم شعبوں میں حکومت کی طرف سے کیے گئے اقدامات کے بارے میں ایک خصوصی فیچر پیش کر رہا ہے۔ آج ہم بھارتی متوسط طبقے کو با اختیار بنانے کے لیے حکومت کی طرف سے کیے گئے اقدامات کے بارے میں بات کریں گے۔ پیش ہے ایک رپورٹ۔
9: گزشتہ 12 برسوں میں حکومت نے وسیع اصلاحات کے ذریعے بھارتی متوسط طبقے کو با اختیار بنایا ہے۔ ٹیکس نظام کو سہل بنایا، بینک کاری کو مستحکم بنایا اور پینشن نظام نے اس طبقے کے مالی تحفظ کو مزید بہتر بنایا ہے۔ نئے ٹیکس نظام کے تحت 12 لاکھ روپے سالانہ کی آمدنی والے افراد کو ٹیکس سے مستثنا رکھا گیا ہے۔ اس کے علاوہ جی ایس ٹی میں اصلاحات کے ذریعے روزمرہ کی اشیاء کی قیمتوں میں کمی آئی ہے۔ 2015 میں شروع کی گئی پردھان منتری آواس یوجنا شہری اسکیم کے تحت کروڑوں افراد کی زندگی میں نمایاں تبدیلی آئی ہے۔ آکاشوانی نیوز سے بات کرتے ہوئے اتر پردیش کے ابھیشیک کمار نے کہا کہ اس اسکیم سے کرائے پر رہنے والے افراد کو نمایاں راحت ملی ہے۔
10: میں نے پردھان منتری آواس یوجنا میں آویدن کیا تھا، آویدن کرنے کے بعد میرے کو لوٹری ڈرا کے مادھیم سے مکان آوٹت ہو گیا۔ اسکیم بہت ہی بڑھیا ہے جس سے غریب لوگوں کو آواس مل رہے ہیں۔
9: آیوشمان بھارت پردھان منتری جن آروگیہ یوجنا کے تحت 43 کروڑ 52 لاکھ ہیلتھ کارڈز جاری کیے گئے، جس سے عام لوگوں کو حفظان صحت کے شعبے میں تحفظ فراہم کیا گیا۔ اس کے علاوہ پردھان منتری بھارتیہ جن اوشدھی پریوجنا اسکیم کے تحت جن اوشدھی کیندروں پر معیاری جینرک دوائیں 50 سے 80% کم قیمتوں پر دستیاب ہیں۔ آکاشوانی نیوز سے بات کرتے ہوئے بہار کے برہم دیو نے کہا کہ ان کیندروں پر عام دکانوں کے مقابلے دوائیں نہایت ہی کفایتی قیمتوں پر دستیاب ہیں۔
11: لگ بھگ ایک سال سے یہاں سے دوائی لے رہا ہوں، جو سستی دوائی ملتی ہے، ڈاکٹر کا مشورہ ہے کہ جن اوشدھی سے دوائی خریدے۔
9: 2015 میں شروع کی گئی پردھان منتری مدرا یوجنا بھی عام آدمی کو باختیار بنانے کے عمل میں ایک مضبوط عوامل ثابت ہوئی ہے۔ اس اسکیم کے تحت اہل مستفیدین کو اب تک 40 لاکھ کروڑ روپے کے قرضے تقسیم کیے جا چکے ہیں۔ جیسے جیسے آمدنی میں اضافہ ہو رہا ہے اور مواقع وسیع ہو رہے ہیں، بھارتی متوسط طبقہ ملک کی ترقی، امنگ اور خوشحال مستقبل میں فعال رول ادا کر رہا ہے۔ دلی سے آنند کمار کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں شبانہ بیگم۔
4: وزیر اعظم نریندر مودی نے ڈنمارک کے وزیر اعظم کے طور پر لگاتار تیسری بار عہدہ سنبھالنے پر میٹے فریڈرکسن کو مبارکباد دی ہے۔ سوشل میڈیا کی ایک پوسٹ پر جناب مودی نے کہا کہ بھارت اور ڈنمارک کے درمیان باہمی اعتماد، مشترکہ اقدار اور پائیدار مستقبل کے مشترکہ عزم پر مبنی شراکت داری ہے۔ وزیر اعظم نے کہا کہ وہ بھارت ڈنمارک گرین کلیدی شراکت داری کو مزید مستحکم کرنے کے لیے جناب فریڈرکسن کے ساتھ قریبی طور پر مل کر کام کرنے کے منتظر ہیں۔ لاؤس کے نائب وزیر اعظم اور وزیر خارجہ تھونگ ساون پھوم ویہانے نے آج نئی دلی میں راشٹرپتی بھون میں صدر جمہوریہ ہند دروپدی مرمو سے ملاقات کی۔ میٹنگ کے دوران صدر جمہوریہ نے کہا کہ دونوں ممالک کے دیرینہ ثقافتی تعلقات ہیں جو بدھ مت کے مشترکہ ورثے اور رامائن سے ظاہر ہوتے ہیں۔ انہوں نے کہا کہ سفارتی تعلقات کے قیام کے 70ویں سالگرہ کا جشن بھارت لاؤس دو طرفہ تعلقات میں ایک اہم سنگ میل ہے۔ وینیزویلا کی کارگزار صدر ڈیل سی ایلیونا روڈریگز کومز بھارت کے 5 روزہ دورے کے لیے نئی دلی پہنچ گئی ہیں۔ امور خارجہ، اقتصادیات اور خزانہ کے وزراء اور دیگر حکام پر مشتمل ایک وفد بھی ان کے ہمراہ بھارت تشریف لایا ہے۔ دورے کے دوران محترمہ روڈریگز وزیر اعظم نریندر مودی کے ساتھ دو طرفہ تبادلہ خیال کریں گی۔ اس تبادلہ خیال میں بھارت وینیزویلا تعلقات کے وسیع تر پہلوؤں کا جائزہ اور توانائی کے تحفظ، تجارت و سرمایہ کاری، دوا سازی، حفظان صحت، نقل و حمل اور قابل تجدید توانائی کے شعبوں میں مزید تعاون کے لیے راہ ہموار کرنا شامل ہے۔ بھارتی کمپنیوں نے سری لنکا کے بنیادی ڈھانچے اور توانائی کے شعبے میں اہم کانٹریکٹس حاصل کیے ہیں، جس سے دونوں پڑوسی ملکوں کے درمیان بڑھتے ہوئے اقتصادی تال میل کی عکاسی ہوتی ہے۔ لنکا آئی او سی پی ایل سی نے ساپو گاسکانڈا پاور اسٹیشن کے پلانٹ اے فور 2026-27 کے لیے 316,000 لیٹر لبریکیٹنگ آئل سپلائی کرنے کا 392.47 ملین سری لنکائی روپے کی مالیت کا ٹھیکہ حاصل کیا ہے۔ بھارتی محکمہ موسمیات آئی ایم ڈی نے کیرلم اور ماہے میں بہت تیز بارش کے پیش نظر اورنج الرٹ جاری کیا ہے۔ اتراکھنڈ، شمال مشرقی بھارت کے کچھ حصوں، مغربی بنگال، کرناٹک، کونکن، گوا، تمل ناڈو، پدوچیری، کرائیکل، انڈمان اور نکوبار جزائر اور لکشدیپ میں بھی اگلے 2 دن کے دوران بہت تیز بارش کی پیش گوئی ہے۔ محکمے نے مشرقی راجستھان، ہماچل پردیش، مدھیہ پردیش، جموں کشمیر، لداخ، گلگت بلتستان، مظفر آباد میں کل گرج چمک کے ساتھ چھینٹے پڑنے کی پیش گوئی کی ہے۔ بیڈمنٹن میں بھارتی کھلاڑی آیوش شیٹی انڈونیشیا اوپن سپر 1000 کے دوسرے راؤنڈ میں پہنچ گئے ہیں۔ انہوں نے چین کے وینگ ہونگ یانگ کو ہرا کر شاندار واپسی کی ہے۔ مکس ڈبلز مقابلے میں بھی بھارت کے روہن کپور اور رتویکا گاڈے کی جوڑی نے چینی تائپے کی جوڑی کو ہرا کر ایک اور جیت درج کی ہے۔ آخر میں خاص خاص خبریں ایک بار پھر. مرکزی کابینہ نے بھارتی ایئر لائن کمپنیوں کی مدد کے لیے اے ٹی ایف کی قیمتوں کو مستحکم کرنے کی خاطر 10,000 کروڑ روپے کی منظوری دی ہے. اس نے دلی این سی آر علاقے میں پرانے ٹرکوں اور بسوں کو بدلنے کی خاطر قومی راجدھانی خطہ منصوبہ بندی بورڈ کو بھی منظوری دی ہے. پارٹی سے نکالے گئے ترنمول کانگریس کے رکن اسمبلی ریتا برتا بینرجی کو مغربی بنگال قانون ساز اسمبلی میں اپوزیشن کا رہنما مقرر کیا گیا ہے. کانگریس کے لیڈر ڈی کے شیو کمار نے کرناٹک کے 25ویں وزیر اعلی کی حیثیت سے حلف لیا. ڈاکٹر جی رام پرمیشور نائب وزیر اعلی بنے ہیں جبکہ 12 لیجسلیچر نے کابینی وزراء کی حیثیت سے حلف لیا. دلی کے مالویہ نگر علاقے میں آگ لگنے کے ایک بڑے حادثے میں 21 افراد کی جان چلی گئی. اس کے ساتھ ہی خبروں کا یہ بلٹن ختم ہوا.
12: بھارتیہ کرشی انوسندھان سنستھان کے پورو مکھیہ ویگیانک ڈاکٹر جی پی ایس ڈباس کاریکرم کا سنچالن کر رہے ہیں آنند شریواستو.
13: جب تپتی دھرتی کی دراریں آسمان کی اور امید سے دیکھتی ہیں, جب کسان کی نگاہیں کھیت سے زیادہ کھیتج پر ٹک جاتی ہیں, جب گاؤں کی چوپال سے لے کر دیش کے بازار تک ایک ہی سوال گونجنے لگتا ہے, مانسون کب آئے گا؟ تب یہ صرف موسم کا انتظار نہیں ہوتا, یہ انتظار ہوتا ہے نئی فصل کا, نئے اوسروں کا, نئی امیدوں کا. بھارت میں مانسون محض بارش نہیں ہے, یہ کھیتوں کی دھڑکن ہے, گرامین ارتھ ویوستھا کی جیون ریکھا ہے اور کروڑوں لوگوں کے سپنوں کا آدھار ہے. اس کی چال طے کرتی ہے کہ کھیتوں میں کتنی ہریالی ہوگی, گاؤں میں کتنی خوشحالی ہوگی اور ارتھ ویوستھا کی رفتار کتنی تیز ہوگی. یہی وجہ ہے کہ مانسون کا ہر پوروانومان کیول موسم وگیان کا وشے نہیں بلکہ کرشی, گرامین وکاس اور راشٹریہ ارتھ ویوستھا سے جڑا ایک مہتوپورن سنکیت بن جاتا ہے. آج ہم اسی پر چرچا کریں گے, مانسون کا پوروانومان, کرشی, گرامین وکاس اور ارتھ ویوستھا پر پربھاو. ہمارے ساتھ ہیں بھارتیہ موسم وگیان وبھاگ کے ورشٹھ ویگیانک اکھل شریواستو اور پرکھیات کرشی ویگیانک ڈاکٹر جے پی ایس ڈباس. آپ دونوں کا کاریکرم میں بہت بہت سواگت ہے.
14: بہت بہت دھنیواد.
13: تو اس کاریکرم میں ہم جانیں گے کہ اس ورش کا مانسون کیا سندیش لے کر آ رہا ہے, کسانوں کے لیے اس میں کیا سمبھاونائیں ہیں اور گرامین بھارت اور ارتھ ویوستھا پر اس کے کیا دورگامی پربھاو پڑنے والے ہیں. شروعات کرتے ہیں اکھل جی آپ کے ساتھ. آپ سے یہ سمجھنا چاہیں گے کہ اس سال موسم وبھاگ نے جو مانسون کا پوروانومان جاری کیا ہے اس میں ڈائنمک اور سانکھیکی ماڈل کی کیا سنکیت ہیں, چونکہ پچھلے کچھ ورشوں میں ہماری پوروانومان تکنیک بھی بدلی ہے اور اس میں بہت زیادہ ایفیشنسی بھی دیکھنے کو ملی ہے.
15: جو بھارت موسم وگیان وبھاگ جو نارمل فورکاسٹ کو ہم بولتے ہیں جو مانسون کی ورشا کے لیے فورکاسٹ جاری کرتا ہے, اس کے لیے اب بھارت موسم وگیان وبھاگ جو ہے پچھلے کچھ ورشوں سے ایک ڈائنمک جو ہے ماڈل کا اپیوگ کر رہا ہے, جس میں اسٹیٹسٹیکل یعنی کہ سانکھیکی سے سمبندھت جو ہمارے پاس انفارمیشن ہوتی ہے اس کے ساتھ ساتھ جو ڈائنمیکل ماڈلس ہوتے ہیں کلائمیٹ کے وہ بھی رن کیے جاتے ہیں, پھر ان دونوں کو آدھار بنا کر کے جو ورشا کا کیا رینج رہ سکتا ہے آنے والے مانسون کے سیزن کے دوران, ریتو کے دوران, اس کو ہے پھر جاری کیا جاتا ہے. تو ابھی اگر ہم دیکھیں گے تو پچھلے کچھ ورشوں سے اگر آپ اس کا ڈیٹا کو بھی دیکھیں گے تو جو یہ مانسون کا جو پورانومان جا رہا ہے یعنی کہ فورکاسٹ میں جو ایکوریسی ہے اس میں بھی کافی جو ہے امپروومنٹ ہوا ہے, کافی بہتر ہوئی.
13: جی ڈاکٹر ڈباس, چونکہ آپ کرشی ویگیانک ہیں اور جب آپ بولتے ہیں تو بھارت کے کسان بہت غور سے سنتے ہیں, آپ سے یہ جاننا چاہیں گے کہ موسم وبھاگ کے اس پوروانومان کو دیکھتے ہوئے اس خریف کے موسم میں کسانوں کو کس طرح کی فصل یوجنا اپنانی چاہیے, کیا کم پانی والی یا جلدی پکنے والی قسموں پر دھیان دینا انہیں چاہیے؟
14: آپ نے بالکل ٹھیک کہا کہ اس بار ہمیں امید ہے کہ قریب ورشا کم ہے, 10% کے قریب کم بتا رہے ہیں, لیکن اس میں سب سے زیادہ مہتوپورن بات ہے کہ ورشا کا ڈسٹریبیوشن کیسا رہے گا, کیونکہ فصل جو ہے پانی سے زیادہ ضروری تو کون کون سی اسٹیج پہ اس کو کوئی سوکھا نہ پڑے, تو وہ ایک بہت ہی مہتوپورن وشے ہے. جہاں تک ہماری کرشی وگیان کا سوال ہے, اس سمے ہمارے پاس 700 سے ادھک کرشی وگیان کیندر ہیں, لگ بھگ 80 ایگریکلچر یونیورسٹیز ہیں اور آئیسر انسٹیٹیوٹ ہیں جو کہ کسانوں کو گائیڈ کرنے کے لیے اور بھارت سرکار کی طرف سے کسان کال سینٹر 24/7 کام کر رہا ہے. ہمارے پاس ایسی قسمیں ہیں جو کم پانی میں تیار ہو جاتی ہیں, ہمارے پاس کچھ ایسی ودھیاں ہیں جس میں کم پانی لگتا ہے اور پیداوار اچھی ملتی ہے, اور ساتھ ساتھ میں ہمارے جو کسان ہیں اس کو ہمیں شکشت کرنا ہے کہ جو بھی پانی زمین پہ گرے اس میں کم سے کم رن آف سے مطلب فلڈ کے طور میں بہے, زیادہ سے زیادہ پانی ہماری زمین مٹی کے اندر جائے اور اس کا سدوپیوگ کر پائیں, اور پانی کی جو فصل کو ہوتا ہے اس کے ساتھ ساتھ میں اس سے فصلوں کے بہت سارے دشمن ہیں جو اس پانی کو چرانے کی کوشش کرتے ہیں, इसमें महत्वपूर्ण योगदान रहता है खरपतवारों का। तो अगर हम हमारी जो कृत्रिम क्रिया ऐसे करेंगे जिससे कि पानी की भी बचत हो, खरपतवार का नियंत्रण हो, तो ये जो 10% पानी की जो वर्षा इस बार हमें कम पूर्वानुमान है, इसके बावजूद भी हम खरीफ के उत्पादन को बढ़ा सकते हैं, उत्पाद की गुणवत्ता को बढ़ा सकते हैं और अपनी मिट्टी के स्वास्थ्य का भी ध्यान रख सकते हैं। तो मैं अपने किसान भाइयों को ये जरूर कहना चाहूंगा कि बीज के साथ साथ हमें एक तो जितने भी हमारे पास देसी खाद हैं, खासकर चाहे कुरडी का खाद हो, चाहे हमारे पास वर्मी कम्पोस्ट हो, चाहे बायोगैस की सलरी हो, अगर बायोगैस की सलरी और वर्मी कम्पोस्ट है तो बहुत ही अच्छा है, क्योंकि ये खाद न केवल हमारी फसलों को पोषण देते हैं बल्कि हमारी जमीन की जलधारण क्षमता को बढ़ाते हैं और साथ साथ में बरसात से पहले ही हमें अपने खेतों की जुताई भी करनी है और जुताई करने के साथ साथ में उसकी मेड़बंदी को मजबूत करना है कि जो भी बूंद गिरे वो या तो हमारे खेत में मिट्टी में नीचे जाए, जमीन के अंदर जाए, या हमारी फसल को मिले और कम से कम जो पानी का ह्रास जो है वो रनऑफ के तौर पर हो या खरपतवार ले पाए, तो इस बात का हमें विशेष ध्यान रखना है। दूसरी ध्यान रखने वाली बात होती है, जो भी हम फसल लेते हैं उसमें कुछ क्रिटिकल अवस्थाएं होती हैं जिसमें हमारे किसानों को जो भी बरसात का पानी होता है वो इकट्ठा करके उसमें अगर हम प्रयोग कर पाते हैं तो उसके बावजूद भी हम अपना फसल का उत्पादन बढ़ा सकते हैं। तो मुझे पूरा उम्मीद है कि हमारा जो कृषि विज्ञान तंत्र है और साथ साथ में जो हमारा मौसम विभाग है, ये जब दोनों मिलकर क्योंकि काम कर रहे हैं, इस समय मौसम विभाग की तरफ से हर आईसर इंस्टीट्यूट को, हर कृषि विज्ञान केंद्रों को काफी सूचना जाती है कि हफ्ते में दो दिन बाद मंगलवार को शुक्रवार को कि नेक्स्ट 5 डे कैसा मौसम रहने वाला है, क्या पूर्वानुमान है, उसी के आधार पे हमारे कृषि वैज्ञानिक हर एक सब्जेक्ट के बैठते हैं और वो बताते हैं कि हमारे किसानों को कौन सा बीज बोना है, कब बोना है, कैसे बोना है, बीज की ट्रीटमेंट किससे करना, उपचार कैसे करना है, और हमें इस हालात से निपटने के लिए हमारे साथ में हमारा जो प्रसार तंत्र है, खासकर हमारा दूरदर्शन मास मीडिया है और हमारे ऑल इंडिया रेडियो है और साथ में दूसरी जो चीजें हैं वो भी किसानों को एजुकेट करने के लिए एक महत्वपूर्ण योगदान देती हैं। तो मुझे उम्मीद है कि हम इसका लाभ उठाएंगे, हम इससे किसी तरह हरास नहीं होने देंगे और इस विपरीत परिस्थिति को भी हम एक अपॉर्चुनिटी में बदलने की कोशिश करेंगे जिससे हमारा उत्पादन भी बढ़े, उत्पाद की गुणवत्ता भी बेटर हो, हम कीड़े मकोड़े बीमारियों का भी ठीक से प्रबंध कर पाए और साथ साथ में हम मिट्टी की उर्वरा शक्ति को बढ़ाते हुए हर बूंद का सदुपयोग करके अधिक से अधिक अन्न सब्जी फल और सभी फूल और सभी चीजें उगाएं।
13: डॉक्टर श्रीवास्तव आपसे ये समझना चाहेंगे कि अक्सर देखा जाता है कि देश में सामान्य मॉनसून का औसत तो ठीक रहता है लेकिन कुछ राज्यों में सूखा और कुछ में बाढ़ आ जाती है, इस बार वर्षा के जो स्थानिक वितरण को लेकर मौसम विभाग का क्या आकलन है?
15: मॉनसून जो है वो हर साल एक नई तरह की परिस्थिति को लेकर के आता है, तो इस वर्ष भी जो मॉनसून में जो वर्षा है पूर्वानुमान दिया गया है उसके अनुसार वो करीब करीब 90% रहने की संभावना है, जो लॉन्ग पीरियड एवरेज है यानी दीर्घावधि औसत का, जिसमें प्लस माइनस 4% की त्रुटि भी हो सकती है। अब ये जो वर्षा का पूर्वानुमान किया गया है ये अगले 4 महीनों के लिए जो है वो किया गया है, यानी कि जून से लेकर के सितंबर तक का। अब इसमें ये बात समझने की बहुत जरूरत है कि जैसे आपने अभी बताया कि कुछ राज्यों में जो मानसून की वर्षा है वो कम हो सकती है, कुछ राज्यों में ज्यादा हो सकती है। इसमें अभी तक का जो स्थानिक जो हमारा प्रण है पूर्वानुमान का उसमें ये है कि जो पूर्वोत्तर राज्य है यानी कि नॉर्थ ईस्ट इंडिया है वहां पर जो वर्षा है वो करीब करीब सामान्य रहने की संभावना है उत्तर पूर्व भारत में, यानी कि जो लॉन्ग पीरियड एवरेज यानी दीर्घावधि औसत का 94 से 106% तक की रेंज में वर्षा हो सकती है। वही मध्य भारत में और दक्षिण वैली भारत में 94% जो है दीर्घावधि औसत का उससे कम वर्षा रहने की संभावना है, उत्तर पश्चिम भारत में 92% यानी कि 92% से कम वर्षा रहने की संभावना है, यानी कि वर्षा जो है वो सामान्य से कम रहने की संभावना है। हालांकि इसमें ये भी जरूरत समझने की बात है कि ये जो वर्षा है ये बहुत ही इवन तरीके से चारों महीनों में डिस्ट्रीब्यूटेड नहीं रहती है, कभी किसी समय में ज्यादा वर्षा मिल जाती है, इसके कई बार फ्लड की सिचुएशन देखने को मिलती है, कई बार मौसम ब्रेक कंडीशन भी आती है जब वर्षा काफी घट जाती है। तो इसके लिए भारत मौसम विभाग लगातार पूर्वानुमान देता रहता है। इसमें जैसे कृषि के लिए अगर हम बात करें तो सप्ताह में 2 बार जो अगले 5 दिनों का विवरण दिया जाता है, इसके साथ साथ हर बृहस्पतिवार को बारिश से संबंधित जो है एक्सटेंडेड रेन फोरकास्ट जारी किया जाता है, इसमें अगले 4 हफ्तों के लिए सप्ताहवार यानी कि हर सप्ताह में कैसा वर्षा रह सकती है उसका भी पूर्वानुमान जारी किया जाता है। इसमें मैं एक बात और बताना चाहूंगा कि इसमें जो हमारा मुख्य रूप से जो मॉनसून कोर जोन है यानी कि वो क्षेत्र जो कि ज्यादातर मौसमी वर्षा पर जो निर्भर करता है कृषि के लिए, वहां पर जो है वर्षा का पूर्वानुमान भी जो हमारे अभी मौसम विभाग की तरफ से जारी किया गया है उसमें सामान्य से कम वर्षा की संभावना जो है वो दर्शाई गई है। तो इसको देखते हुए जो मौसम की जो पूर्वानुमान किए जा रहे हैं स्थानिक स्तर पर भी और डिफरेंट टाइम फ्रेम्स के लिए, यानी कि जो हर दिन दैनिक रूप में पूर्वानुमान किए जाते हैं, इसके साथ साथ में जो एक्सटेंडेड रेंज यानी कि विस्तारित रेंज का जो पूर्वानुमान भारत मौसम विज्ञान विभाग करता है, उसका भी बहुत अच्छे से उपयोग होना बहुत जरूरी है ताकि बहुत कुशल रूप से जो ये प्रिपरेटरी चीजें हैं उनको मैनेज किया सके, एग्रीकल्चर रिलेटेड चीजों को मैनेज किया जाए।
13: जी बिल्कुल डॉक्टर डबास, आपने अभी कुछ देर पहले बताया कि जहां पर कम बारिश होने की आशंका जताई जा रही है वहां किसान किस तरीके से अपनी फसल का ध्यान रखें, और जैसा कि अभी डॉक्टर श्रीवास्तव बता रहे हैं कि कुछ राज्यों में